0: It's 7:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix
1: laga aur bhul ja. इजी पैसा लाया शानदार ऑफर, अभी सर्विस से नए शूज खरीदें और इजी पैसा QR से पेमेंट करके 25% कैशबैक हासिल करें। ये ऑफर मुल्क भर के तमाम सर्विस स्टोर्स पर दस्तयाब है, आज ही शॉपिंग करें और कैशबैक का फायदा उठाएं। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
0: रात में दोस्तों के साथ पैडल मैच के लिए ऑनलाइन पैसे ट्रांसफर करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? Download the Jazz Cash app now.
1: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रूपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
2: PDCL Flash Fiber आजादी ऑफर, लगाएं सिर्फ ₹4,999 में और पाएं फ्री शॉक एंड्रॉइड टीवी बॉक्स वर्थ ₹15,000, फ्री 100 Mbps इंटरनेट स्पीड 6 महीने के लिए, 500 ऑल नेट मिनट्स और बहुत कुछ। तो आज ही नया कनेक्शन लगाएं, कॉल 1218 या UPDCL ऐप डाउनलोड करके सब्सक्राइब करें। टर्म्स एंड कंडीशंस अप्लाई, शर्त जवाबित लागू है।
3: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया। बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है, अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं। वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं। वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है। बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फाहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है। पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें। www.pta.gov.pk। मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
4: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
5: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत।
6: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे न लगाएं।
5: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं تو وہ واک نہیں کرتا.
7: جی ہاں مجھے بھی لوگ موٹی کہتے ہیں مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
6: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں اس سے کیا.
5: میں اوبیسیٹی کا شکار ہوں صرف واک سے یہ کم ہوگی.
7: موٹاپا ایک بیماری ہے صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی.
6: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے.
7: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے
5: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
6: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
5: آئیے ویٹ سے آگے کا سوچیں.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
8: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے. سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں. ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا یا غیر مجاز رسائی. محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں. ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس. ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں. pta.txt محفوظ ہے لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے. اٹیچمنٹ کھولنے سے پہلے ضرور سکین کریں. ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں. ان خطرناک عادتوں سے ہمیشہ بچیں. سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں. کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں. کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں. اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں. پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں. ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں. اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں. فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں. نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں. بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں. اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں. ان پر اندھا اعتماد نہ کریں. کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں. آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے. ہوشیار رہیں، محفوظ رہیں. یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
9: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
10: FM 24/7/365

0: कभी सोचा है कि अब जंग की सूरत क्या है? अब जंग मैदाने जंग में नहीं, हमारे जहनों में लड़ी जा रही है। अब दुश्मन की गोलियां बारूद नहीं, मालूमात हैं, और निशाना हम सब। रियासत मुखालिफ ताकतें हमारे घरों के दरवाजे तक पहुंच चुकी हैं। टेक्नोलॉजी और इंटरनेट के पर्दे में दुश्मन छुपा बैठा है। वो ढूंढता है कमजोर लम्हे, बेरोजगार नौजवान, जरूरतमंद खानदान, फिर उनके सामने बिछाता है ख्वाब, बड़ी नौकरी, तेज दौलत, बैरून मुल्क सफर, और फिर कभी रिपोर्टर की सूरत में, कभी एनजीओ वर्कर या फ्रीलांसर बनकर उनसे वो राज निकलवाता है जो दुश्मन का रास्ता खो देते हैं, जिनसे बदमनी, खौफ और फसाद हमारी गली कूचों तक उतर आते हैं, हमें अपनी ही मट्टी के खिलाफ खड़ा कर देता है। जो आपसे मालूमात लेता है वो आपकी जात तक पहुंचता है, आपकी तस्वीरें, पहचान, फोन, सब कुछ खतरे में डाल देता है। तो याद रखिए, किसी अजनबी को अपनी कोई हसास बात ना दीजिए। कोई मशकूक चीज, कॉल या पेशकश हो, फौरन रिपोर्ट कीजिए। हसास मकामात बस अपने इदारे तक रखिए, क्योंकि हर लफ्ज, हर क्लिक, हर तस्वीर या तो हिफाजत है या खतरा। फैसला आपके हाथ में है।
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
2: FM 247 365.
3: वेलकम बैक, कहेंगे सुने हो आप सबको। ब्रेक के बाद हाजिर है जनाब। मैसेजेस आपके आ रहे हैं और मैसेजेस की जानिब भी जाएंगे, मगर अभी सवाल बाकी है मेरे दोस्त। आज का सवाल करते हैं आपसे। दिन है और रात है, ये दोनों हमारे साथ लगे हुए हैं। दिन काम के लिए, रात सोने के लिए, आराम के लिए अल्लाह ताला ने जो है हम लोगों के लिए बनाई है, इंसानों के लिए बनाई है। और लेकिन अभी इंसान क्या कर रहे हैं कि रातों में भी काम कर रहे हैं और पूरी पूरी रात तकरीबन जाग रहे होते हैं, और जब सवेरा होने वाला होता है उसी वक्त सोते हैं और फिर दोपहर में उठते हैं, फिर काम कर रहे होते हैं, अपनी नींद को खराब कर रहे हैं, अपनी सेहत को खराब कर रहे हैं। अच्छा, इसका एक मैं बहुत ही आसान सी आपको एक बात बताता हूं, एक एग्जाम्पल देता हूं आपको कि आपने एक सपोज मोटरसाइकिल नहीं, गाड़ी खरीद ली। मोटरसाइकिल है जिनके पास, ज्यादातर लोगों के पास मोटरसाइकिल है, तो मोटरसाइकिल खरीद दिया हमने। अब वो मोटरसाइकिल आप कितनी देर चला सकते हैं? जाहिर है उतनी देर चला सकते हैं जब तक उसके अंदर पेट्रोल है। तो अगर पेट्रोल खत्म हो जाए तो वो मोटरसाइकिल नहीं चलेगी। ये हो गया हमारा खाना पीना, कि अगर हम खाएंगे और पिएंगे तो जाहिर है तो ही जिंदा रहेंगे ना। तो बस यही मिसाल दे रहा हूं मोटरसाइकिल से, कि मोटरसाइकिल में पेट्रोल जो है वो हमारे इंसान के खाने पीने की एक मिसाल है, कि जब तक वो है तो है। अब अगर खाना पीना इंसान छोड़ दे और कहे कि मैं जिंदा रहूंगा, तो ऐसा पॉसिबल ही नहीं है। हमारी गाड़ी चली नहीं सकती, हमारी टांगे चली नहीं सकती, इसी तरह मोटरसाइकिल जो है वो आगे भाग नहीं सकती। अब आगे आ जाए आप मोटरसाइकिल की मेंटेनेंस पर, कि मोटरसाइकिल का इंजन जो है वो उसमें ऑयल अगर हम ना डालें तो इंजन जो है वो खराब होना शुरू हो जाता है, और उसको जितना ज्यादा चलाएं, मतलब मुसलसल चलते रहे, तो उसका इंजन गर्म भी हो जाता है, और इंजन गर्म होने की वजह से मोटरसाइकिल बंद भी हो जाती है। फिर इंजन थोड़ा सा ठंडा करो, उसके बाद फिर चलाओ। बस यही कुछ अल्लाह ताला ने सिलसिलाकार इंसान के लिए बनाया, कि दिन और रात मुकर्रर कर दिए, कि दिन को काम करो और रात को आराम करो, क्योंकि हम आराम करेंगे तो हम चुस्त रहेंगे, चौबंद रहेंगे, तंदुरुस्त रहेंगे। लेकिन हमने वो जो नींद के 8 घंटे या कुछ लोग 10 घंटे तक भी सोते हैं, लेकिन मैक्सिमम जो है वो 8 से 10 घंटे है, वो जो सोना है वो हमने अपनी ख्वाहिशात की वजह से, अपनी आसाइशों की वजह से आहिस्ता आहिस्ता कम करना शुरू कर दिया। कम कैसे करना शुरू कर दिया, कि भाई वो 8 से 10 घंटों की बजाय پانچ گھنٹے. ابھی ڈاکٹر نے پانچ گھنٹے کا بھی بولا ہوا ہے کہ پانچ گھنٹے بھی اگر نیند کر لو تو آدمی تندرست رہتا ہے, ٹھیک ہے نا. پھر اس کو پانچ کو لوگوں نے چار گھنٹے پر آ گئے, پھر تین گھنٹے پر آ گئے. تو ایسے بھی میں نے لوگ دیکھے جو کہ دو گھنٹے تین گھنٹے کی نیند کرتے ہیں, پھر چار گھنٹے کی نیند کر لیتے ہیں. اچھا, نیند کے حوالے سے میں آپ لوگوں کو بڑی تفصیل سے ڈیٹیل بتاؤں گا, لیکن کہنے کا مقصد صرف یہ ہے کہ دن اور رات جو ہے وہ آرام کرنے کے لیے اس حوالے سے, نیند کے حوالے سے انفارمیشن میں آپ کو کل کے پروگرام میں یا اگلے کسی پروگرام میں بتاؤں گا, کیونکہ بڑی طویل بات ہے یہ. تو دن رات کی بات میں کیوں کر رہا ہوں کہ دن کو روشنی ہوتی ہے, رات کو اندھیرا ہوتا ہے, ہیں جی ہیں جی. اور رات کو روشنی کرنے کے لیے ہم لائٹ جلاتے ہیں, اور لائٹ روشن ہوتی ہے, اس کو بھی ہم روشن کہتے ہیں, روشنی کہتے ہیں. تو ہر چیز کی رفتار ہے, اسی طرح روشنی کی بھی رفتار ہے, ہیں جی جی ہیں جی. سورج, یہ روشنی کیسے آتی ہے, سورج کی کرنیں جب اس زمین پر پڑتی ہیں تو وہ ایک رفتار سے آ رہی ہوتی ہیں, ہزاروں لاکھوں میل دور سے, کروڑوں میل دور سے, تو وہ آ رہی ہوتی ہیں زمین پر اور اپنی رفتار سے آ رہی ہوتی ہیں وہ روشنی. تو سوال آج کا آپ سے یہ کر رہے ہیں کہ روشنی کی رفتار کتنی ہوتی ہے, یہ آپ نے مجھے بتانا ہے 3636 پر. اور ہمارے پیارے سے لیلا کہتے ہیں, روز سہتے ہیں تیرے نام پہ کتنے ستم, ہائے ہائے ہائے ہائے. روز سہتے ہیں تیرے نام پہ کتنے ستم, روز ہم پھر بھی تیرا ذکر کرتے ہیں. واہ واہ واہ واہ واہ واہ واہ بھائی, کیا بات ہے کیا بات ہے. ایک درد مسلسل مجھے سونے نہیں دیتا, دل صبر کا عادی ہے مجھے رونے نہیں دیتا, میں اس کا ہوں یہ راز تو وہ جان چکا ہے, پر وہ کس کا ہے یہ سوال مجھے سونے نہیں دیتا. واہ واہ واہ واہ واہ واہ لالا, آج فل ٹائم موڈ میں بھائی, بہت بڑھیا بہت بڑھیا بہت بڑھیا. اور آگے بڑھتے ہیں بھائی. اور مشک کہتی ہیں, ماہر نفسیات کہتے ہیں چائے کا کپ ہاتھ میں تھامنا ہی کسی بھی طرح کی تھکاوٹ ڈپریشن کو ختم کر سکتا ہے, پھر تو نفسیاتی ہسپتال بند ہو جانے چاہیے. اچھی بات کی مشک, جب تک میں آپ کے ساتھ ہوں آپ کو ٹینشن لینے کی ضرورت نہیں ہے. اچھا بھائی, ویسے تو ٹینشن دے دی ہے آپ نے, بہت سارے میسیجز آپ نے جو ہے وہ ڈیلیٹ کر دیے. اور ہینڈسم, ہم کبھی کبھی کسی ایک کی چاہت کی وجہ سے اپنے پیاروں کو نظر انداز کر دیتے ہیں. واہ واہ واہ, ایسا ہے کیا, جبکہ سامنے والے پر اثر نہیں ہوتا, ایسا کیوں ہے, کیا کرنا چاہیے. ویسے مشک, آج تمہارے جتنے بھی میسیجز آ رہے ہیں نا ان پر بڑی چرچا ہو سکتی ہے, لیکن ایک میسج اور تھا 1947 والا جو ہے وہ غائب ہو گیا, بڑا امپورٹنٹ میسج تھا جو کہ آپ ڈیلیٹ کر چکی ہیں. خیر, یہ اب آپ کو کیا کہہ سکتے ہیں, یہ ایک بیماری ہے ڈیلیٹ والی, تو اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں. اور میری پیاری سی بہنا سنجو کے لیے سانگ ڈیڈیکیٹ کر دیجئے گا. بالکل کر دیں گے. پتہ نہیں میری پیاری بہنا سنجو کہاں غائب ہے, میں اور زرین ان کے لیے بہت فکر مند ہوں. بہنا جہاں بھی ہیں جلدی سے آ جائیں, آپ کو کچھ نہیں کہا جائے گا. واہ بھائی واہ, صرف آپ ہی پریشان ہیں بھائی, ہم سب پریشان ہیں. اللہ تعالیٰ ان کو صحت و تندرستی عطا فرمائے اور اپنے حفظ و امان میں رکھے, ان کے لیے ڈھیروں دعائیں. ہو سکتا ہے نورین کہیں وہ بزی ہوں, جیسے آپ لاہور چلی گئی تھی, مہمان آ جاتے ہیں, یعنی ویسے ان کے یہاں مہمان زیادہ آتے ہیں, تو یہ مطلب لاہور ادھر ادھر تو نہیں جاتی, کم جاتی ہیں, اتنا مجھے پتا ہے مطلب میسجز سے. اور روشنی کی رفتار انہوں نے بتا دی ہے, وہ ہم نے نوٹ کر لی ہے جناب. یہ درست ہے یا غلط ہے یہ ہم آپ کو بتائیں گے کچھ دیر کے بعد. ابھی فی الحال ہم آپ کو ایک ٹریک کی جانب لے کر جا رہے ہیں, پر اب پیارا سا ٹریک ہے, اور یہ ٹریک جو ہے وہ مرتضیٰ قزلباش کا ہے, اور یہ ہم ڈیڈیکیٹ کریں گے مرتضیٰ کے, آج دو گانے چلائیں گے, یہ ہم ڈیڈیکیٹ کریں گے سنجو کو, پیاری سی بہنا نورین توصیف کی جانب سے. ایلو پھڑو